0: लम्हा जरा गौर से सुनिए। कामयाबी का मियार सिर्फ दावा नहीं बल्कि नतीजा हो तो फिर नाम याद रखिए, राइजिंग पाकिस्तान इस्लामिया पब्लिक स्कूल एंड कॉलेज बटग्राम। मुख्तसर अरसे में बेहतरीन तालीमी कारकर्दगी, शानदार नताइज। हालिया मेट्रिक बोर्ड इम्तिहानात में जिला भर में पहली पोजीशन के साथ साथ 117 तलबा में 112 तलबा की A1 ग्रेड में कामयाबी। ठहरिए, सिर्फ यही नहीं बल्कि इदारे के पहले बैच के 2 तलबा का यूनिवर्सिटी ऑफ इंजीनियरिंग एंड टेक्नोलॉजी पिशावर में मेरिट पर दाखला। यही है मियारी तालीम की पहचान। राइजिंग पाकिस्तान इस्लामिया पब्लिक स्कूल एंड कॉलेज बटग्राम में नर्सरी ता FA, FSC, प्री मेडिकल, प्री इंजीनियरिंग और कंप्यूटर साइंस की बेहतरीन तालीम। जदीद साइंस व कंप्यूटर लैब, जदीद लाइब्रेरी, ट्रांसपोर्ट की सहूलत इत्मीनान और जिम्मेदारी के साथ। छठी जमात से 12वीं जमात तक बच्चियों के लिए अलीहदा सेक्शन। प्राइमरी सेक्शन के लिए तजर्बेकार फीमेल स्टाफ। वी आर राइजर्स, महदूद नशिस्तों पर दाखले जारी है। पता याद रखिए, राइजिंग पाकिस्तान इस्लामिया पब्लिक स्कूल एंड कॉलेज, नजबैंक ऑफ खैबर बटग्राम। फोन नंबर 0356535207।
1: ग्रानो औरिदुन को तसो आवाज और रेडियो अमन 88.4 बटग्राम।
2: खुशखबरी खुशखबरी द बटाग्राम खलको द पारा द आजादे पो मौका यवलवी खुशहाली। न्यू सदा बहार बेकरी एंड सुल्तान जनरल स्टोर तासुला जबरदस्त ऑफर रावड़ी दी। कस्तासु बर्थडे के कुन पकार भी या आजादे द पार डबल रोटे पकार भी कताजा बिस्कट कस्तासु ताजा के कुन पकार भी या पिस्ट्रियाने और दे सरा सरा बतासु द मटयाने हम मिलावी। न्यू सदा बहार बेकरी एंड सुल्तान जनरल स्टोर और दाल आ सके द कॉस्मेटिक और द शुमान हर किस्म सामान हम मौजूद था। आओ खुशबूदार सर्फ सरा सरा यख जूस और कोल्ड ड्रिंक हम दे पटोलो पर आडिक्स बांधी स्पेशल डिस्काउंट खुचरता तले न दे गया। इंतजार देचा नन राशे न्यू सदा बहार बेकरी था। नन राशे न्यू सदा बहार बेकरी एंड सुल्तान जन स्टोर था दखपल दखवाखी आइटम जानना तरला सके। पता याद चाहते न्यू सदा बहार बेकरी एंड सुल्तान जन स्टोर निज वेगनाडा मेन बाजार बटाग्राम। राबेते द पारा प्रोप्राइटर अब्दुल वकील एंड सुल्तान जेब सरा पदीश मेरा राबेता कवेशी 0349-5982 और बल नंबर दे 0311-5388-379। सदा बहार बेकरी दखवंदुनु।
3: सारा दास दी माशुमान योखवा और तबलखवा कपड़ों शॉपिंग द पारबा तरसो मुंगा बाजारों की गर्जो।
4: ओहो सरिया परेशान की गमा ददी मसले रासरा डे खेस्ता कल दे
3: हागा सो
4: अलसाइट क्लब हाउस एंड गवर्नमेंट सेंटर द सड़ो तपारा हा मायारी अवर सुटी न मिलावेगी लक ग्रेस टाम टेक्स एडमानी पाशा अलकरम और नोर मल्टीनेशनल ब्रांड्स और द जनानो द पारा मारियाबी मरीन सफायर निशात ऑपरेंटेड लॉन हम मिलावेगी और दाला सके द माशुमान द पारा हा फैंसी कपड़े हम मौजूद दी
3: मतलब यो छत लांदी दा टोल सामान
4: आओ आओ तो यो छत दलांदी दा हर से मिलावेगी।
3: वाह वाह वाह वाह ब्याहो बेलो बेलो दुकानों ता दतलो जरूरत निश्ता
4: आओ जी बिल्कुल पूरा फैमिली शॉपिंग द पारा सिर्फ योनू अल सैद क्लॉथ हाउस एंड गारमेंट सेंटर बटाग्राम तासु दखोखी दुकान लो पता याद साते अल सैद क्लॉथ हाउस एंड गारमेंट सेंटर बटाग्राम नीस PSO पंप अल फकीर शॉपिंग प्लाजा बटाग्राम को पता दर नकलती की नो सैद खालिद शाह और परवेश शाह सरा पदे नंबर और राबेता कोलिशे 0351-36-640 बल नंबर दे 0391-21-162 अल सैद क्लॉथ हाउस एंड गारमेंट सेंटर द खुशालई में।
5: रेडियो अमन नेटवर्क
6: पैगाम अमन है,
7: प्यार की एक दुनिया लेकर
8: मोहब्बत समेट कर
9: रेडियो अमन आया।
6: 88.4 नेटवर्क
8: रेडियो अमर नेटवर्क अमर अमर
9: यौनिम सर का बाप
10: राशा लेका
9: دریوسو کا راشه لکه دوی سوا چوا
10: لیمون ورته کې دوه درې دانه واچ شپ
11: یا لکه سید غنی رازا دا کباب په مونږ باندې ډیر دی لیمو می په هم نه چوڑ کړی دی
12: نه ګل کاکا تاسو خوره امیر اولی ګلم ملمنو له کباب پړم
11: رازا یو کباب مونږ سره وخرا چې د خلې خوند ور سره خشي
12: نه ګل کاکا زما پال دی میده کې می زخم دی اور پکی بلیگی ازما میں ناراضی
11: گورا سیدانی تو پرونی بچے او میدا دی بیا خراب دا نسخہ در تا ہم ہم اس لاڑ سے آو دو بڑا گرام ہر خ میڈیکل سٹور یا جرنل سٹور نا ایسیڈ گو دا میدی سیرپ را واخلا دا کم استعمال نا بعد چی با دی میدا دا سیشی چی حس پنے باز موی
12: گل کاکا میدی اس پنے نا حزمی خدا سے را تخکاری چی دا میدی دیر خب ہوتل لے زکا خطا تا سترے کباب راتی دی گل کاکا دا نوم او رنگی را تا بیا ہوایا چی سک بدل سیرپ پرانے کی
11: نوم یہ ایسٹ گو دے شن رنگ کے پی میدہ جوڑا دا او دا بٹا گرام ہر خب میڈیکل سٹور او جنرل سٹور کے خب آسانتیا سرا ملاوی گی دا نوم یہ اولی کا ایسٹ گو چی ہیر درنا نشی
12: گل کاکا دا سپیلنگ را تا ہم ہوایا چی وی لکم
11: زدر توائم تی لکا اے سی آئی ڈی جی او ایسیڈ گو ایسیڈ گو
13: کچر استا سخلیلا تروی تروی اوبرازی در اوٹے نپس مو پا میدہ بوجوی بار بار اڈرکی کوئے میدہ کے مو زخم یا تیزابیت وی نو ہم اس زان لا دا منلشیوی کمپنے دا میدی سیرپ ایسیڈ گو را واخلے کم چی دا زل بٹاگرام ہر خ میڈیکل سٹور او جنرل سٹور کی پا آسان تیا سرا ملاوی گی مین ڈسٹریبیوٹر دے محسن شاہ ٹریڈرز جیل مول بٹاگرام درابطیش میرا دا 0311-158-7745 بل نمبر دے

जी ग्रान ओरिजिन को तस्वीर रेडियो अमन एफएम 88.4 बटा ग्राम प्रोग्राम दे जमंगा दिन औ दुनिया प्रोग्राम तस्वीर दी योगी नाथर 2 बजे पूरी पर रेडियो अमन एफएम 88.4 बटा ग्राम बंदी और 0309711889 तस्वीर टेलीफोन को ले 8583 में तस्वीर ते मैसेज डाली गेले छे दि सरासरा तसो जमंगा दा प्रोग्राम अपल दे फेसबुक मनी वावरी दे ले छे यगी दी पर फेसबुक पेज रेडियो अमन न्यूज नेटवर्क पटाग्राम प्रोग्राम हदीसी पाक के पैगंबर अलैहिस्सलाम अखपल नबुवत दे खातिमी यो दगा खोला चिलकज बस दा कूर चिरे गोया दे कूर तशबी पैगंबर अलैहिस्सलाम अंबिया उसरा उकर चिर यो यो नबी रात दे कूर की लका सिंह चे इंसान कूर जुड़ी लाउल बुनियाद की गिरी بیا اور پسی رو دیوال نے شروع کی بیا چا کار کلو شنو بیا اور پسی دی لینٹو رو کی بیا اور پسی پرست رو کی بیا اور پسی دی بجلی فٹنگ شروع شی بیا دغا دی لرگی کار شروع شی بیا اخر کی خلق رنگ ور کی نو دغا طریقے سرا کور چ دیغا ختم شی نو پیغمبر علیہ الصلوۃ والسلام جی دی اللہ رب العزت انبیاء کرام را لی گل دی نو دا مد قشانی دی یو یو نبی رات رات رات رات ترجی پور جز بالکل اخری نبی ما او زه الله رب العزت په داسې وخت کې په داسې حالاتو کې راولېږله ما چې ما نه وروسته اوس بل نبي بالکل نشته. نو دا چې کوم دی دي کې پیغمبر علیه الصلوۃ والسلام خپل دې نبوت یو اشاره هغه کړې ده. د نبوت ختم نبوت سره پیغمبر علیه الصلوۃ والسلام یو بل حدیث پاک کې فرمایي چې والذی نفسی بیده لا يؤمن احدكم حتى اكون احب اليه

जी ग्रानोरदिन कुतासो और रेडियो अमन एफएम 88.4 MHz प्रोग्राम दिजम के दिन और दुनिया यह भी नतर दो बजे पुरिदा प्रोग्राम तासु पर रेडियो अमन एफएम 88.4 MHz बादे और रेडी यो खोर टेलीफोन कड़े हो चे मा दिल दी चे खोर की बेगत दिल दी चे जीवड़ी की जात किला पायवार को मजी नो तासु चिकला दसी द खोर बारे की तपुस को नो बारे करम दे موبائل تک کالو کہ لوگوں نے تفصیل سے خبر بیان شی نوغی من انسان لگ زیاد پوشی خوب کی چرتا انسان دس بھی نہیں چی بچی لپی ورکی نو دلی یو تعبیر دارے چی دی انسان رزق کی اضافہ خیر و برکت حصول او دا قشانی کی انسان منی سے فکری سغمی سمسلی نو دلی خاتمی طرف تو ما اشارہ دے جی دا تمام تعبیرات دری کې دلی شنو مجبوری طور باندې بچی د پي ورکول دری تعبیر چې دی غخه دی د انسان د فکر د غمونو خاتمه طرف ته اشاره هغه د دې کې دلی شي

0: हाँ पेस्ट आ सोचता रे मुहातिब भी ये कही, कुछ फैसलों का अफसोस आज भी बाकी है, कुछ फैसलों का अफसोस आज भी बाकी है, कुछ लोगों की कमी आज भी बाकी है, सोचा था वक्त सब बुला देगा, सोचा था वक्त सब बुला देगा, मगर कुछ यादों की नमी आज भी बाकी है।
1: ولی اومد فکر نمی کنه برام مهم نیست تو حتی به عکسشم قانعی چرا؟
0: وقت سے بس اتنی سی شکایت ہے میری جسے رکھنا تھا قریب اسی دور کر دیا اور جن لمحوں کو جینا تھا عمر بھر جن لمحوں کو جینا تھا عمر بھر انہیں چند یادوں میں مجبور کر دیا
1: کی شماتی درست کردی
0: تباتی شعرہ کو سو بھی آدھے لگو
2: بھی
0: وہ جو گیت تم نے سنا نہیں میرے
2: عمر تدا شعر چھے بھی آدھے خپا کی
0: وہ جو گیت تم نے میرے عمر بھر کر یاز تھا میرے درد کی تھی وہ داس تھا جسے تم ہسی میں اڑا گئے
2: واہ واہ واہ واہ
0: उसे दिल लगी थी भूल जाने पड़ेगी
2: रस्तर की मैं इलर्जी सर जाने मतलब सर टाइम दे पास
0: इलर्जी ना ना अभी बुहारा तीस तुर गुने जरूर मजा आ रहा खैर जा
2: बजे